0: एफएम रेडियो 88.4 अमन रेडियो टांग दी आवाज़ है। तो प्रोग्राम शुरू पिया सराय की खुशबू दे विच खबरें संदरे फरमैशी गावन शुरू पैन ते टाइम ही बड़ा जबरदस्त टाइम बहुत तेजी नाल वेंदा पिया हि काल गिनदे पे मेरा मीठा भिरा देखण कौन है जे आखरी काल आहिन। हेलो अस्सलाम वालेकुम।
1: वालेकुम सलाम सड़ी मसई।
0: खुशहाल से खुदा दे आबाद का मां जिगरा चोके
1: जोड़े
0: कुर्बान दे समा चोके कुंजी ना खबर है कहे
1: ریڈیو
0: بند کو یا موبائل بند لگی آئے دگ آواز بند کو ڈبل آواز رہ جی جی بالکل بالکل جی زر زر
1: السلام علیکم
0: وعلیکم السلام اسرار شیر رہتا ہوا
1: شہ
0: اسرار طبیعت شدہ
1: برابر
0: شکر دا شکر دا شیر رہتا ہوا ٹائم ہو کا نشتا
1: نہ تو
0: وعلیکم السلام وعلیکم السلام ٹولو تو سلامونا ورسے دل بالکل ٹولو تو سلامونا ورسے دل ماں جگر ناتونا ناتونا اسلامی پروگرام چیر چر کل الگ آئی نظمان صاحب تب ناتونا وشو چھ جمعہ پورا جی دینی اور اسلامی پروگرام چ کل اخش ناتونا دا خو فرمیشی پروگرام دا یو کال روان دا یا خیری کال رکھلو۔ ہیلو السلام علیکم۔
2: وعلیکم السلام حسن احمد لالا۔
0: او کیا لے میڈا میٹھا سونا کون ہے میڈا سونا
2: سارے آج تک رہے کنا تے پروگرام چال کے تے چال پے
0: جی جی تو کون لے دے پے کتھو لے دے پے نا تو میٹھا دسا ہو ویا
2: اسا پٹھان کوٹ کرنے پے سفان کٹی کھیل
0: جی جی بالکل

भाई भाई आज तो नेटवर्क काम नहीं करता, बहुत बहुत मुश्किल से शो सुनती हूँ, बार बार कट जाते हैं। आई मनाल, यू आर राइट मनाल, समखोर बिल्कुल शिकी मधुक आगाद नेटवर्क नेटवर्क ډیر زیات مسله ده کنه بیا ورته کنه چې ګوره مت د نکریزی بوټي وکړه جانانا چې ګوره چې شاش کول دی په گاډه پسې زیوتی شي اور مت د نکریزی مت د نکریزی بوټي وکړه مت د نو ټینشن بوټي وکړه سم ورته دا ټیک ده।